थैंक यू रुशिहान मैसेज के बोले डेरे मने ना अच्छा जी दिन लवा विच अस्सलाम वालेकुम शाह बिल्कुल शाह मैसेज कर दे खुन्नो मियां ने लिखल आए یا چھ امیش تا ہاں دا سی چھرے ساندرہ والا گواشا با ساندرہ ویدر تا والا گواش ٹھیک شوان

0: are listening to Radio Ahmad Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: आपकी पसंद, आपके एहसास और आपके लम्हों की खूबसूरती, सब कुछ एक ही जगह, जहां हर प्रोग्राम सिर्फ आपके लिए। रेडियो अमन 88.4 खड़क, आपकी अपनी आवाज।
3: द खड़क अनूर शो खल को द पारा द खुशाले खबर उस्तासो पा खपल खार करक की द डीरो गण बीमारो लका शुगर अरकुन निसा फालिज जोड़न बीमारी गुर्दों की कहानी त्रिख की कहानी बेऔलादी बवासीर मैदी जख्म ब्लड प्रेशर लुगन लगेदल द वजूद सुस्ती प्रास्टेट दमला दर्द द जोड़न बीमारी او د زنانو نارینو نور پټ او خکار بیمارو په شمول د هر مرز علاج په تسلی سره د یو تکړه قابل او تجربه کار ډاکټر سید زاکر شاه باچا صاحب نه کولی شي. څوک چې ڈی چمیس، بی چمیس، آر چیم پی او نور سندونه ترلاسه کوونکی د پیښور مشهور هومیو فیزیشن دی. دا نور معلوماتو لپاره په دې نمبر رابطه وکړئ 0331-352-65-340. پتا یاد ساتے پشاور ہیلتھ میڈیکل سینٹر ملک سنجیت مخامخ سوک پلازا جیل چوک کھڑک.

0: هاي داسري داسري داسري داسري داسري داسري داسري داسري داسري داسري داسري داسري داسري داسري داسري داسري داسري
1: داسري
0: يعني يعني شكل خلالة شكل خلالة ممكن كذي جم أقول لك جيت كل وسكة توي ترى زو كالكا
1: إلسا إلسا
0: أن سرجي نما خير ده خير ده كذي سعي أو باي جان نرتا ويا نو سرجي تكاي تكيم لكن دامو تخوان نر كبي
1: إلو
0: أم ور واوز دروسي
1: سلام
0: علیکم سایه رویه ماشاءالله شب برابر تو چې جمعه ګل کې کالو کو سوزه کالو کو خامخه مت سلام کو دې ډېر جوته مستعین وکړه
1: میرغه دا ګرمه یو علی سیګنال ګرمه
0: یو علی یو چې سیګنال ګرمه ولې چار نه کوه ماشاءالله بس کیم نگانا سیگنال چکیم نگانا دم حرم مفکر که ایتر شوائی دی دقی سر ها سیگنال ها چار پرشید اچه سرنگ شای خیر خیر ایتی موزیری پرگام بور بی ها رودری می دی آبوز دی
1: وعلیکم
0: سلام وعلیکم سلام لالا پرین دی کال نو کو
1: Hello.
0: Parin de la la kal nao ke parin sado.
1: Parin me dva dre wala me lab sa khona sib me charna.
0: Acha na sib de charna pasrush de sar udi yar ta udi ya.
1: Ene gente ya ha ko ya khoda wala ga wa cha khala ki khwa gala ki laga to bang bote.
0: Acha khala ki khwa gala ki ha. La la la la da presda che parin me program se kim laka tape ko khana. ए नो टॉपिक वाले सर दे सर उड़ी कना पर हम डेर फनी वन द टॉपिक रोड इधर था
1: सर जी हो इसमें तोर चार ना बोलो खबर है गाड़ी की रिम
0: तोर आउ सुख फ्लेयर सी ओए होए तब दोबारा कालो के इंशाल्लाह कुछ रुका इस काल दे मिला शे डेर जो तमन्ना शुक्रिया बिल्कुल दा मिसरा यानी यानी यानी दिमिजो कदरमान कदरदान शकील ला कालो के यो जहान वना दे शुक्रिया दे की हो बिया काल कुछ रुका इंशाल्लाह कालो दे मिला शे अस्सलाम वालेकुम کالا ڈراپ سے ڈیرے جو تھا مننا شکریہ یو جہان مننا اور سر سر 0972 92 292 السلام علیکم السلام علیکم کالا بان جوڑ کا
1: Pues tiene los ojos más bien.